0: अपने बेटे से ये कह रहा होता है कि बेटा कितनी सारी बुराइयां पैदा होती हैं जब आप बाद मगरिब या बाद इशा घर से बाहर होते हैं, तब वो यही सबक दे रहा होता है।
1: सही
0: है ना?
1: सही।
0: और उस चीज का एहसास उसको पहले से होता है,
1: हाँ।
0: तो बाप बनने से पहले ही हो जाता है ना,
1: हाँ।
0: हो जाता है। और फिर जब वो बेटा उसी तरह से करता है तो फिर वही अपने बाप की चीजें जो है ना उस पर वो लौट कराती है।
1: मतलब ये कहना चाहिए कि तब्दीली नागजीर है,
0: हाँ
1: है ना, तब्दीली लाजमी है,
0: नागजीर। और अच्छा हाँ, तब्दीली भी इस तरह से होती है कि कुछ तब्दीलियां तो खुद ब खुद आती है, हालात और वक्त के पन्ने उसको ऐसे सबक देते हैं, है ना, ऐसे सुहाने सबक देते हैं कि उसमें किसी मास्टर की जरूरत नहीं होती, टीचर की जरूरत नहीं होती, कोई उस्ताद नहीं चाहिए होता है, वो खुद ब खुद है ना जिंदगी उसको सिखा देती है। और कुछ जो इंसान की फितरत में आटे की तरह गुदा होता है तो वो खुद से करना पड़ता है। मैंने अपनी छोटी सोच ये है,
1: जो जावेद बाजवा साहब भी कह रहे थे, फितरत बदलना बड़ा मुश्किल काम है, बड़ी मुश्किल से, मतलब आप नहीं बदल सकते, सिर्फ थोड़ा सा कंट्रोल कर सकते हैं।
0: हाँ तो वो हाँ, जैसे मतलब ये होता नहीं है कि आपकी कुछ खसलतें ऐसी हैं,
1: हाँ।
0: जो सामाजिक तौर पर बहुत ज्यादा अगर वो क्या कहते हैं अरे पुराइब है,
1: हाँ।
0: तो इंसान अपने आप को थोड़ा सा तब्दील कर लेता है,
1: तब्दील कर लेता
0: बदल लेता है।
1: सही
0: हो गया। उसे ये लगता है कि ये मायूब है और न सिर्फ मायूब है बल्कि उसकी अपनी इज्जत के दामन दागदार होते जा रहे हैं, तो वो थोड़ा सा अपने आप को कंट्रोल करके तब्दील हो जाता है। लेकिन ये बड़े मजे की बात है कि जो हालात और वक्त तब्दील करता है इंसान को खुद ब खुद जो हो जाता है। जैसे मैंने आपको अभी एक छोटी सी मिसाल दी, ऐसी कई एक मिसालें जिंदगी में मिलेंगी। एक इंसान बहुत ज्यादा खर्चीला होता है लेकिन कुछ वक्त ऐसा आता है आगे जाकर वो अपने आप को मतलब हाथ ऐसा समेट लेता है कि लोग उसे कंजूस भी कहने लगते हैं। इसी जिंदगी में उसे दोनों नाम मिलते हैं।
1: सही हो गया।
0: तो
1: सही
0: वो
1: हो गया।
0: तब होता है,
1: हाँ।
0: कि इंसान जब जिम्मेदार हो जाता है, वो कहते हैं नहीं कि शौक सारे जो है ना वो बाप के पैसे से पूरा हो जाता है, अपने पैसे से तो घर चल जाए वही बहुत है।
1: बिल्कुल ऐसे ही। चले जी जमाल भाई, बहुत शुक्रिया।
0: निकालने वाला,
1: हाँ हाँ
0: जी जी जी
1: जी जी, हमारे साथ एक कॉलर है।
0: निकालने वाला बेटा जो है ना,
1: हाँ हाँ,
0: बाप जब बनता है,
1: हाँ हाँ,
0: तो फिर वही नुक्स निकालने वालों को तंबीह करता है।
1: बिल्कुल ऐसे
0: ही, तब्दीली
1: बिल्कुल बिल्कुल।
0: मेरा वक्त ज्यादा हो जाएगा।
1: नहीं नहीं, बहुत बहुत शुक्रिया जमाल साहब आपकी कॉल का, बहुत बेहतरीन कॉल, बहुत ही जबरदस्त आपने बातें की। बस हमारे साथ एक और कॉलर है, ठीक है, उनको टाइम देते हैं। थैंक यू जी, बहुत बहुत शुक्रिया, ख्याल रखिएगा अपना, ख्याल रखिएगा, वालेकुम सलाम। रही जी, तो हमारे साथ कॉलर भी हैं और कुछ मैसेजेस भी, मैं झटपट पढ़ देती हूँ फिर मैं कॉलर की तरफ चलती हूँ जल्दी से। अच्छा, ये जो मैसेज है मेरे पास, नसीम का वेरी गुड सॉन्ग, थैंक यू। मुमताज़ अहमद कहते हैं मैम ये सॉन्ग लगा दो। अच्छा, आज बहुत ज़्यादा रिक्वेस्ट होगी, ये परदेसी वाला तो लगा दिया मैंने ऑलरेडी, और इसके साथ आपने सलाम वलाम कहा था और कहते हैं कि दूसरों के बारे में बात नहीं करना है, यही मैं भी सोच रहा हूँ कि मतलब थोड़ी सी कोशिश कर रहा हूँ कि कुछ मतलब ऐसा हो जाए कि दूसरों के बारे में बात ना हो। और एक बात पूछनी थी बूफे वाले भाई साहब, जिस कमरे में काम करते हैं उनका फॉर्म कहाँ से मिलेगा? ओके, और ये है कौन? ये आरिफ अंसारी हैं भाई, बता रहे हैं अगर सुन रहे हैं तो। जी अस्सलाम वालेकुम।
2: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम अनिका, क्या हाल चाल है?
2: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक, आप कैसे हैं?
1: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक।
2: काफी टाइम हो गया आपने सलाम की, मैंने कहा पता नहीं किसी और को कर रही है।
1: नहीं, को कर रही है। मैसेज पढ़ के भी मैंने कहा कि बस मैं जल्दी से एक दो पढ़ देती हूँ ताकि उनको तसल्ली रहे कि उनके मैसेजेस पढ़े जाएंगे। तो कैसी गुजरी आज की सुबह आप तक की?
2: अल्हम्दुलिल्लाह अच्छी,
1: गुड,
2: अच्छी ही गुजरती है। कोशिश तो यही होनी चाहिए कि हर सुबह हर रोज पहले से बेहतर हो। कोशिश बस करते हैं अपनी जिंदगी को बेहतर करने के लिए। बाकी माशाल्लाह टॉपिक आपका बहुत अच्छा है कि इंसान की अपनी जिंदगी में क्या क्या चेंजेस ला चुके हैं और क्या क्या लाना चाहते हैं।
1: जी जी,
2: तो उस पे बहुत सी चीजें होती हैं यार, जब हम लोग अपनी मतलब पहले की जिंदगी को लेके अब तक का सोचे तो बहुत सी चीजें होती हैं जो इंसान को भी, जैसे सब भाई माशाल्लाह से बहुत अच्छी अच्छी बातें करके गए हैं कि इंसान को बहुत सी चीजें जो है वो बदलने पर मजबूर कर देती हैं, वो नहीं भी बताना चाहता। तो शायद इंसान की हर किसी की जिंदगी के अपने अपने एक्सपीरियंस होते हैं तो उनसे वाकई उनमें चेंज आता है बहुत ज्यादा। तो मैंने जो चीज सीखी है, जो मुझे लगता है कि वो चेंज आ चुका है, कि मैंने लोगों के नेगेटिव बिहेवियर जो है उनको इग्नोर करना सीखा है। ये बड़ी चीज
1: है, बहुत बड़ी चीज है।
2: मतलब अपनी क्योंकि आप एक चीज का स्ट्रेस ले लेके आप लोगों को नहीं बदल सकते, मैरिज कभी भी नहीं
1: बदल सकते, बिल्कुल ऐसे ही है।
2: آپ کو بدلنا خود کو ہی پڑتا ہے کہ آپ خود کو ہی بدل لیں کہ وہ آپ ان کی جو نیگیٹو ان کا بیہیویئر ہے یا باتیں ہیں تو ان کو اگنور کرنا بس آپ کو آ جائے اور آپ بالکل وہ کہتے ہیں نا ایک کان سے وہ آج کل آپ اس کو سن رہی ہوں گی بڑی وائرل ہے کہ پہلے میں ایک کان سے سنتی تھی دوسرے سے اب میں سنتی تھی دونوں کانوں سے سنتی کسی بھی چیز کو تو یہی کام کرنا چاہیے میں سمجھتی ہوں کہ سننا ہی نہیں چاہیے ایک کان بالکل کرنا چاہیے تو یہ چینج بھی لیکن آہستہ آہستہ آتا ہے ایک دم سے تو چینج آتا نہیں ہے انسان کی زندگی میں بہت سا اپنے آپ کو بدلنے کے لیے روز روز کی ہماری جو چھوٹی چھوٹی عادتیں ہوتی ہیں وہی ہمیں مطلب یہ چینج لاتے ہیں ہم اپنے اندر تو جو لانا چاہتی ہوں وہ مجھے لگتا ہے کہ اپنی زندگی کی غلطیوں کو دوبارہ دہرانا نہیں ہے ایک آپ کی چیز سے غیبت غیبت جو ہے ہمارے معاشرے کی بہت بڑی برائی
1: ہے میں بھی یہی کہہ رہی تھی اور ہم لوگ پتہ ہے انیکا کتنا ہی ہم یہ بات کہہ لیں کہ نہیں ہم غیبت نہیں کرتے سچ یہ ہے کہ کہیں نہ کہیں کرتے ہیں
2: ہاں بالکل بالکل ایسا ہے پتہ ہے سم ٹائم میں لوگوں میں دیکھا ہے کہ وہ کہتے ہیں کہ نہیں جی یہ تو چیز اللہ معاف کرے میں اس طرح بات نہیں کروں گی ہاں بات ضرور ہے کہ حضور پاک صلی اللہ علیہ وسلم نے جو ہے حضرت عائشہ کو کسی بندے سے جو ہے اویئر کرنے کے لیے کہا تھا کہ اس سے محتاط رہیں آپ کہ یہ اس طرح سے ہے وہ غیبت میں نہیں آتا اگر آپ کسی کو بتا رہے کہ اس طرح سے ہے تو لوگ یہ کرتے ہیں کہ اچھا انہوں نے بھی تو کہا تھا نا دیکھیں ہم تو دوسرے کو اب ہر وقت آپ دوسرے کو اویئر تو نہیں کر رہے ہوتے نا کہ وہ بندہ ایسا ہے
1: غیبت میں ہی آتی ہے نہیں آپ جب بہت زیادہ ایک تو ہوتا ہے کہ ایک دفعہ کسی نے کر دیا جیسے والد ہیں کسی کے ابھی جیسے جمال صاحب بات کر رہے تھے وہ اکثر بول رہے ہوتے ہیں کہ یہ دیکھو یہ دوست اس طرح کے بناؤ یہ نہ بناؤ یہ والا صحیح دوست نہیں ہے تو وہ غیبت نہیں ہے وہ سمجھانا ہے وہ ایک الگ بات ہے لیکن اگر کوئی آپ کے سرکل میں بار بار اگر آپ کی کسی سے بات چیت ہے یہ میں نے خود بہت پرسنلی آبزرو کی ہے کہ یہ ہوتا ہے کہ آپ کی کسی سے اچھی بات چیت بن رہی ہو نا تو آپ کو کوئی تیسرا بندہ یہ کہہ رہا ہوتا ہے کہ بھائی اس سے نہیں زیادہ بات کرو یہ تمہیں پتہ نہیں ہے اس کی کیا نیچر ہے کس قسم کا ہے یہ یا کس قسم کی ہے یہ تو اس میں مطلب وہ یہ ہوتا ہے کہ آپ کے تعلقات خراب کرنے کے لیے بات کی جا رہی ہوتی ہے تو ہمیں ہمارا دین یہ سکھاتا ہے کہ جتنا سے جتنا ہو سکے نا ایک دوسرے کے ساتھ دوسروں کو جوڑو اگر کسی کے دل میں ناراضگی ہے تو وہ ختم کروانے کی کوشش کرو بجائے اس کے کہ آپ ان کے دل میں اور بٹھا رہے ہو بات
2: لیکن آج ٹائم ایسا ہی چل رہا ہے نا لوگ یہی کرتے ہیں یہ کام زیادہ کیا جاتا ہے
1: ایسے ہی
2: دوسرے کے دل میں جو ہے وہ چیز نیگیٹو چیزوں کو ڈالنا کہ نہیں وہ ایسا ہے اس طرح ہے یہ ہے اور ایک چیز ہاں انسان مین آپ کسی سے ملتی ہیں تو آپ اس کے مین نیگیٹو پازیٹیو دونوں طرح سے سوچ کر ہی چلتی ہیں آگے مہوش کے دونوں طرح سے اچھا کچھ بھی ہو سکتا ہے لیکن ہر چیز ایک چیز کو نیگیٹو ہی رکھنا اور پھر دوسروں سے بھی یہ بات کرنا نہیں یہ تو ہے ہی ایسا وہ چیز تو ڈیفینیٹلی غیبت میں ہی آتی ہے
1: غیبت میں آتی ہے اور وہ خود بندہ صحیح مل رہا ہے اس سے آپ کو منع کر رہا یہ بھی ہوتا ہے
2: ہم لوگ نا ہمیشہ انتظار کرتے ہیں پرفیکٹ انسان کا
1: نہیں ہوتا
2: پرفیکٹ ٹائم کا لیکن پرفیکٹ کوئی نہیں آپ بننے کی کوشش کیوں نہیں کرتے کہ آپ خود پرفیکٹ بن جائیں
1: ایگزیکٹلی بالکل ایسا
2: کوئی نہیں کرتا اگر دیکھیں ہم لوگ یہ کوشش کر لیں نا کہ ہم خود کو پرفیکٹ بنائیں ہم خود کو صحیح کر لیں جہاں سے اپنی اصلاح انسان کرنا شروع کر دیتے ہیں نا وہاں سے معاشرہ ٹھیک ہونا شروع ہو جاتا ہے لیکن کوئی بھی بندہ جو ہے نا ہمیشہ انسان رونا روئے گا تو دوسرے کا اچھا یہ وہ غلط ہے وہاں سے غلطی ہو رہی وہ چیز غلط آ رہی ہے یار آپ دیکھو آپ خود کیا صحیح پہلے خود کو صحیح کر لو خود کو صحیح کر لیں گے تو سب ٹھیک ہونا شروع ہو جائے گا خود کو کر لیا تو کوشش کرو کہ اب دوسرے کو تھوڑا بہت سکھانے کی کوشش یعنی کہ اس کو بالکل ہی ایک ٹیڑھی لکڑی کو پکڑ کے سیدھا کرنے کی کوشش کرو تو ڈیفینیٹلی وہ نہیں ہوگی وہ ٹوٹے گی ہی تو بس یہی ہوتا ہے کہ دوسروں کو اور پرفیکٹ ٹائم اور پرفیکٹ لوگوں کا انتخاب کرنے سے بہتر ہوتا ہے خود کو جو ہے پرفیکٹ کرنے کی کوشش کرو باقی انسان نہ ہم معاشرے کو بدل سکتے ہیں نہ لوگوں کو بدل سکتے ہیں ہاں اپنے اندر ہی چینج لا سکتے ہیں تو آپ کا ٹاپک آج کا مجھے بہت اچھا لگا
1: بہت بہت شکریہ
2: انیکا
1: اور آپ کے ذہن میں بھی کوئی ٹاپکس ہوں مارننگ کے شو کے حساب سے تو مجھے ضرور بھیجیے گا ٹھیک ہے
2: مارننگ کے ہونے چاہیے
1: مارننگ سے مطلب یہ کہ تھوڑا سا وہ والے ہو نا کچھ ایوننگ والے نہ ہو ڈیئر فیملی والے نہ ہو تھوڑے سے الگ ہو
2: نہیں ڈیئر فیملی والے تو آپ کے تھے ہی وہ فیملی سے لنک
1: ہاں ایگزیکٹلی
2: تو یہ ایک اچھی چیز ہے کل بھی آپ کا ٹاپک اچھا تھا اور یہ بھی اچھا ہے بہت زبردست ہے
1: چلیں
2: تھینک یو سو مچ
1: تھینک یو آپ کی کال کے لیے بھی انیکا خیال رکھیے گا اور ان شاء اللہ پھر بات ہوتی ہے ٹھیک ہے
2: آپ اپنا خیال
1: رکھیے گا تھینک یو جی اللہ حافظ ری جی تو اس کے ساتھ ہی ہم موو کرتے ہیں ایک میوزیکل ٹریک کی طرف کچھ اپڈیٹس وغیرہ کافی کچھ باقی ہے کالرز بھی آ رہے ہیں تو ہم سب کچھ کرتے ہیں آپ کے میسیجز بھی لیں گے کالز بھی لیں گے اور اپڈیٹس بھی شامل کریں گے لیکن پہلے سنتے ہیں یہ اچھا سا ٹریک